वेल चन्द्र तिहुङ फ्यामिली कन्तको लेखिन पथा गाना द्याट इज प्यार करके देखो फिल्मबाट अपनी मङ्गिसे मैंने तुम्हें प्यार किया यो गाना बजाइदिएको आएछ किन्तु